0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं असलम बेग। पहले इस वक्त की खास खबरें। भारत और मुत्तहिदा अरब अमारात ने बहुत से मुआहदों पर दस्तखत किए हैं, जिनमें भारत में पेट्रोलियम और गैस के अहम ज़खायर कायम करना भी शामिल है। वजीर आजम नरेंद्र मोदी 5 मुल्कों के अपने दौरे के दूसरे मरहले में नीदरलैंड्स पहुंच गए हैं। वजीर आजम नरेंद्र मोदी ने बैरून मुल्क सफर पर टैक्स आयद करने की मीडिया की रिपोर्ट को मुस्तरद कर दिया है। CBSE ने 12वीं क्लास के तलबा की आंसर शीट्स को दोबारा जांचने का अमल शुरू करने का ऐलान किया है। इसराइल और लबनान ने जंगबंदी में 45 दिन की तौसीह कर दी है। और बैडमिंटन में थाईलैंड ओपन के सेमीफाइनल्स में सत्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की भारतीय मर्दों की डबल्स की जोड़ी का मुकाबला मलेशिया की जोड़ी से होगा। अब खबरें तफसील से। भारत और मुत्तहिदा अरब अमारात UAE ने बहुत से अहम समझौतों पर दस्तखत किए हैं, जिनमें अहम पेट्रोलियम जखायर, तवील मुद्दती LPG सप्लाई और दिफा के मैदान में तआवुन शामिल है। इन मुआहदों पर दस्तखत मगरबी एशिया में जारी महाजाराई के दौरान अबू धाबी में वजीर आजम नरेंद्र मोदी और सदर शेख मोहम्मद बिन जायद आल नहयान के दरमियान आला सतह की बातचीत के बाद किए गए। UAE ने भारत में 5 अरब अमरीकी डॉलर की मालियत की सरमायाकारी का अज़्म किया है। वजीर आजम मोदी 5 मुल्कों के अपने दौरे के पहले मरहले में कल UAE पहुंचे थे। मुआहदों में आम शराकतदारी का मुआहदा भी शामिल है, जिस पर इंडियन स्ट्रेटेजिक पेट्रोलियम रिजर्व्स लिमिटेड और अबू धाबी की तेल कंपनियों के दरमियान दस्तखत किए गए, जिसका मकसद भारत की तवानाई की फराहमी को मुस्तहकम बनाना है। इस अमल में पेट्रोलियम के जखायर और रकीक कुदरती गैस नीज रकीक बनाई गई पेट्रोलियम गैस LPG को जखीरा करने की सहूलतें शामिल हैं। वजारत खारजा ने एक बयान में कहा कि इस मुआहदे से भारत के अहम पेट्रोलियम जखायर में UAE की शराकतदारी में इजाफे से 3 करोड़ बैरल्स का इजाफा होगा और इससे भारत में गैस के अहम जखायर कायम होंगे। वजीर आजम नरेंद्र मोदी 5 मुल्कों के अपने दौरे के दूसरे मरहले के तहत कल देर रात नीदरलैंड्स पहुंच गए हैं। वो अपने दौरे में नीदरलैंड्स के वजीर आजम रॉब जैतन से दोतरफा बातचीत करेंगे और उस मुल्क के बादशाह और मलिका से भी मुलाकात करेंगे। वजीर आजम के नीदरलैंड्स के दौरे की खबरें देने वाले हमारे नामानिगार की एक रिपोर्ट।
1: ये दौरा दोतरफा ताल्लुकात से भी ज्यादा अहमियत का हामिल है और उम्मीद है कि हाल ही में किए गए भारत यूरोप आजाद तजारती मुआहदे के बाद भारत यूरोप यूनियन ताल्लुकात वसी तर हो जाएंगे। हफ्ते के रोज वजीर आजम मोदी भारतीय बिरादरी से खिताब करेंगे और नीदरलैंड्स की सरकर्दा कंपनियों के CEO से मुलाकात करेंगे। उम्मीद है कि खासतौर पर सेमीकंडक्टर्स, चिप्स और AI के मैदानों में बहुत से अहम मुआहदे किए जाएंगे। तजारत के नुक्ते नजर से नीदरलैंड्स भारत का एक अहम इकतसादी शराकतदार है। ये भारतीय बरामदात और भारत में सरमायाकारी का सबसे बड़ा मुल्क है। दोनों मुल्कों के दरमियान बड़े पैमाने पर शराकतदारी कायम है और ये दोनों ही मुल्क पानी के बंदोबस्त, काबिल तजदीद तवानाई, माहौल के लिए साजगार हाइड्रोजन मईशत, जरी टेक्नोलॉजीज और सेहत के मैदानों में भी एक दूसरे को ताउन देते हैं। नीदरलैंड्स के शहर हेग से सुश्रुत शर्मा की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: नीदरलैंड्स के दौरे के बाद वजीर आजम मोदी 5 मुल्कों के अपने दौरे के तीसरे मरहले में कल स्वीडन के शहर गोटेनबर्ग जाएंगे। वजीर आजम नरेंद्र मोदी ने मुल्क के अवाम के लिए कारोबार को मजीद आसान बनाने और जिंदगी को मजीद आसान बनाने के हुकूमत के अज़्म को दोहराया है। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने बैरून मुल्क सफर पर महसूल टैक्स या सरचार्ज आयद करने की मीडिया की एक खबर को मुस्तरद कर दिया है। उन्होंने कहा कि यह रिपोर्ट पूरी तरह झूठी है और इसमें कोई सच्चाई नहीं है। वजीर आजम ने कहा कि बैरून मुल्क सफर पर इस तरह की पाबंदी लागू करने का कोई सवाल ही नहीं है। बाद में खबरों की इन तंजीमों ने इस रिपोर्ट को वापस ले लिया है और सोशल मीडिया हैंडल्स से इससे मुतालिक पोस्ट को डिलीट कर दिया है। एक सोशल मीडिया पोस्ट में खबरों की इन सरकर्दा तंजीमों ने इतराफ किया है कि यह रिपोर्ट गलत थी और उन्होंने इस गलती पर मौजरत का इजहार भी किया है। हुकूमत ने पेट्रोलियम की बरामद पर 3 रूपये फी लीटर की खसूसी इजाफी एक्साइज ड्यूटी आयद की है। वजारत खारजा की तरफ से कल सरकारी गजट नोटिफिकेशन के मुताबिक डीजल बरामदात पर खसूसी इजाफी एक्साइज ड्यूटी में कमी की गई है। अब यह ड्यूटी 23 रूपये के बजाय ₹16.50 فی لیٹر ہوگی۔ ہوائی جہاز کے ایندھن اے ٹی ایف پر خصوصی اضافی ایکسائز ڈیوٹی میں بھی کمی کر کے اسے ₹33 سے ₹16 فی لیٹر کر دیا گیا ہے۔ تبدیل کی گئی یہ شرحیں اگلے 15 دن تک عائد رہیں گی۔ 15 دن کی یہ مدت آج سے شروع ہو رہی ہے۔ گھریلو کھپت کے لیے پیٹرولیم اور ڈیزل پر عائد ایکسائز ڈیوٹی کی موجودہ شرحوں میں کوئی تبدیلی نہیں کی گئی ہے۔ مرکزی وزیر داخلہ امیت شاہ نے کہا ہے کہ بھارت کو وزیر اعظم نریندر مودی کی قیادت میں 2047 تک منشیات سے پاک کرنے کا قومی مقصد طے کیا گیا ہے۔ انہوں نے کہا کہ بھارت کی حفاظتی ایجنسیوں نے منشیات کے منظم گروہوں کا خاتمہ کرنے کا ایک خاکہ تیار کیا ہے اور وہ اس مقصد کی جانب سرگرمی سے کام کر رہی ہے۔ کل نئی دلی میں آر این کاؤ یادگاری لیکچر دیتے ہوئے وزیر داخلہ نے کہا کہ نشیلی اشیاء کی ناجائز تجارت محض نظم و ضبط کا معاملہ نہیں ہے، بلکہ یہ ایک ایسا معاملہ ہے جس کے طویل مدتی اثرات سماج اور مستقبل کی نسلوں پر مرتب ہوتے ہیں، جس کی روک تھام کے لیے جامع کارروائی کی ضرورت ہے۔ انہوں نے نشیلے مادوں کے تئیں ہرگز برداشت نہ کرنے کی بھارت کی پالیسی کا یہ کہتے ہوئے ایک بار پھر ذکر کیا کہ ملک اس بات کو یقینی بنائے گا کہ محض ایک گرام نشیلا مادہ بھی اس کے علاقے کو گزرگاہ کے طور پر استعمال کرتے ہوئے بھارت میں نہ تو داخل ہو اور نہ یہاں سے جائے۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن عہدہ سنبھالنے کے بعد آج پہلی بار سکم کا دورہ کریں گے۔ دورے میں نائب صدر جمہوریہ سکم کی راجدھانی گینگٹوک میں ریاست کے یوم تاسیس کی تقریبات میں شرکت کریں گے۔ ان تقریبات میں شمال مشرقی خطے کی ترقی کے مرکزی وزیر جیوترادتیہ سندھیا کے ساتھ سکم کے گورنر اوم پرکاش ماتھر اور وزیر اعلی پریم سنگھ تمانگ بھی شرکت کریں گے۔ سکم آج اپنا یوم تاسیس منا رہا ہے۔ 1975 میں بادشاہت کے ختم ہونے کے بعد یہ بھارت کی 22ویں ریاست بنی تھی۔ امکان ہے کہ نائب صدر جمہوریہ اپنے قیام کے دوران چند اہم مقامات کا بھی دورہ کریں گے۔ مغربی بنگال میں ترنمول کانگریس کے رہنما اور رکن پارلیمنٹ ابھیشیک بنرجی کے خلاف ایک ایف آئی آر درج کی گئی ہے۔ یہ ایف آئی آر مغربی بنگال اسمبلی انتخابات کی حالیہ چناؤ مہم کے دوران مبینہ طور پر اشتعال انگیز بیانات دینے کے الزام میں درج کی گئی ہے۔ شکایت کرنے والے کا الزام ہے کہ اس نے بعض بیانات جن میں مرکزی وزیر داخلہ امیت شاہ کے خلاف نازیبہ تبصرے بھی شامل ہیں سوشل میڈیا پر وسیع پیمانے پر شیئر کیے گئے، جن میں رکن پارلیمنٹ کا سرکاری فیس بک پیج بھی شامل ہے۔ اسی دوران ایک اور واقعے میں مغربی بنگال حکومت نے 3 سینئر آئی پی ایس افسران کو معطل کر دیا ہے، جن میں کولکتہ پولیس کے سابق کمشنر ونیت گوئل بھی شامل ہیں۔ یہ کارروائی آر جی کر میڈیکل کالج عصمت دری اور قتل کیس کی تحقیقات میں مبینہ کوتاہیوں کے سلسلے میں کی گئی ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے منصفانہ اور شفاف جانچ کے عزم کا اعادہ کرتے ہوئے 12ویں جماعت کے طلبہ کے لیے نتائج کے بعد فراہم کی جانے والی سہولیات سے متعلق ایک نوٹس جاری کیا ہے۔ نوٹس بورڈ میں کہا گیا ہے کہ اپنے نتائج سے غیر مطمئن طلبہ 2 مرحلوں پر مشتمل نظر ثانی کے نظام سے فائدہ اٹھا سکتے ہیں۔ پہلے مرحلے میں طلبہ اپنی جانچ کی گئی جوابی کاپیوں کی اسکین شدہ نقول کے لیے آن لائن درخواست دے سکتے ہیں، جنہیں جائزے کے لیے ڈاؤن لوڈ کیا جا سکتا ہے۔ دوسرے مرحلے میں طلبہ کسی بھی فرق یا غلطی کی تصدیق کرا سکتے ہیں یا مارکنگ اسکیم کی بنیاد پر مخصوص جوابات کی